0: हासिल करता रहता है, यहाँ तक के वो ऐसे मानी और हकाइक तक पहुँच जाता है जो अकलों को हैरत में डाल देते हैं। तिलावत, तदब्बुर और फहमे कुरान के एक खूबसूरत सफर में शामिल हो जाइए तलहा अशरफुज़्ज़मान के साथ। प्रोग्राम तहफीमुल कुरान।
1: अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहु। सामने किराम, प्रोग्राम तहफीमुल कुरान में आप सबका खैर मकदम है। आज हम कुरान करीम की एक ऐसी आयत पेश करने वाले हैं जिसे बहुत से अहले इल्म ने किताबुल्लाह की सबसे ज्यादा उम्मीद दिलाने वाली आयत करार दिया है। ये वो आयत है जो टूटे हुए दिल को सहारा देती है, मायूसी के अंधेरों में रहमत का चिराग रोशन करती है और बंदे को ये पैगाम देती है कि अल्लाह का दरवाजा अभी बंद नहीं हुआ। इरशाद खुदावंदी है, अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। قل يا عبادي الذين أسرفوا على أنفسهم لا تقنطوا من رحمة الله إن الله يغفر الذنوب جميعا إنه هو الغفور الرحيم। نبی کہہ دیجئے اے میرے بندو جنہوں نے اپنے جانوں پر زیادتی کی ہے اللہ کی رحمت سے مایوس نہ ہو, बेशक अल्लाह तमाम गुनाहों को बख्श देता है, यकीनन वही बहुत बख्शने वाला निहायत रहम करने वाला है। समीन किराम, ज़रा इस आयत के आगाज़ पर गौर कीजिए कि अल्लाह ने यह नहीं फरमाया ए मेरे नेक बंदो, ए मेरे परहेजगार बंदो, ए मेरे इबादत गुजार बंदो, फरमाया या इबादी अल्लज़ीना असरफ़ु अला अन्फुसिहिम, ए मेरे वो बंदो जिन्होंने अपनी जानों पर हद से बढ़कर जुल्म किया है। समीन किराम, ये निदा कैसी रहमत की निदा है, ये कैसा करम है, ये कैसा रब है जो गुनाहगार को भी मेरे बंदो कहकर पुकारता है। अगर अल्लाह ताला सिर्फ ही फरमाता कि ये गुनाहगार वो मायूस न हो तो भी उम्मीद का दरवाज़ा खुल जाता, लेकिन यहाँ अल्लाह ताला ने गुनाहगारों को अपनी तरफ नस्बत दी है, या इबादी ए मेरे बंदो, वो अल्लाह ताला बंदे को ये एहसास दिला रहा है कि तुम गुनाहगार हो सकते हो, कमज़ोर हो सकते हो, ख़ताकार हो सकते हो, लेकिन तुम मेरे दरवाजे से खारिज नहीं हुए। तुम्हारा रब अब भी तुम्हें बुला रहा है, तुम्हारा रब अब भी तुम्हें अपनी रहमत की तरफ दावत दे रहा है। समीन किराम, इसराफ का माना है हद से बढ़ जाना, यहाँ मुराद है गुनाहों में हद से बढ़ जाना, मासियत में आगे निकल जाना, अपने नफ्स पर जुल्म करना, गलतियों और ख़ताओं से ज़िंदगी को बोझल कर लेना। बाज़ लोग गुनाह करते करते एक मरहले पर यह सोचने लगते हैं कि अब मेरा क्या बनेगा, इतने गुनाह हो चुके हैं, इतनी ख़ताएँ हो चुकी, इतनी कमज़ोरियाँ हो चुकी, अब शायद अल्लाह मुझे माफ़ न करे। यही वो लम्हा है जब शैतान बंदे को मायूसी के अंधेरे में धकेलता है, और कुरान इसी मकाम पर आवाज़ देता है, ला तक़नतु मिन रहमतिल्लाह, अल्लाह की रहमत से मायूस न हो। मायूसी गुनाह से भी ज़्यादा ख़तरनाक हो सकती है, क्योंकि गुनाहगार अगर उम्मीद रखे तो तौबा कर सकता है, लेकिन जो मायूस हो जाए वो वापसी का रास्ता भी छोड़ देता है। इसीलिए ये आयत बंदे को ये कहती है तुम्हारा गुनाह बड़ा हो सकता है मगर अल्लाह की रहमत उससे भी बड़ी है, तुम्हारी ख़ताएँ ज़्यादा हो सकती हैं मगर अल्लाह की मग़फ़िरत उन सब से वसी है। सामने किराम, आयत का अगला हिस्सा देखिए, इन्ना अल्लाह यग़फ़िरुद्दुनूब जमीआ, बेशक अल्लाह तमाम गुनाहों को बख्श देता है। यहाँ जमीआन का लफ्ज़ बहुत अहम है, यानी सब गुनाह, छोटे भी बड़े भी, ज़ाहिरी भी पोशीदा भी, बार बार किए गए गुनाह भी, वो गुनाह भी जिन्हें इंसान याद करके शर्मिंदा होता है, वो ख़ताएँ भी जिन्हें इंसान लोगों से छुपा लेता है मगर खुद अपने दिल में महसूस करता है, अगर बंदा सच्ची तौबा करे तो अल्लाह सब माफ़ फरमा देता है। हत्ता कि सबसे बड़ा गुनाह शिर्क भी, अगर इंसान उससे तौबा कर ले, इस्लाम कबूल कर ले, अल्लाह की तरफ पलट आए तो अल्लाह उसे भी माफ़ फरमा देता है। اللہ تعالیٰ کی مغفرت کی کوئی حد نہیں، کیونکہ اللہ کی مغفرت محدود نہیں ہے، اللہ کافو ہر گناہ سے بڑا ہے۔ پھر اللہ تعالیٰ فرماتا ہے انہ ہو الغفور الرحیم، یقیناً وہی بہت بخشنے والا نہایت رحم کرنے والا ہے۔ سامعین کرام، یہاں غافر نہیں فرمایا بلکہ فرمایا غفور، یہ صیغہ مبالغہ ہے، یعنی بار بار بخشنے والا، بہت زیادہ معاف کرنے والا، کثرت سے مغفرت فرمانے والا۔ پھر فرمایا رحیم، یعنی اللہ صرف گناہ چھپاتا ہی نہیں، سزا معاف ہی نہیں کرتا، بلکہ معاف کرنے کے بعد بندے پر رحمت بھی فرماتا ہے، اسے دوبارہ اپنے قریب آنے کا موقع دیتا ہے، اس کے دل کو سکون دیتا ہے، اس کی زندگی میں خیر کے دروازے کھولتا ہے۔ یہ ہے ہمارے رب کی شان۔ یہ آیت بندے کو توبہ پر آمادہ کرتی ہے، گنہگار کو حوصلہ دیتی ہے، اور پھر اگلی آیت میں اللہ تعالیٰ دعوت دیتا ہے وَأَنِيبُوا إِلَىٰ رَبِّكُمْ، اپنے رب کی طرف پلٹ آؤ۔ گویا پہلے اللہ تعالیٰ بندے کے دل سے مایوسی نکالتا ہے، پھر اسے توبہ کی طرف بلاتا ہے، پہلے رحمت کا دروازہ کھولتا ہے، پھر کہتا ہے اب آ جاؤ۔ اس لیے اگر دل میں ندامت ہے، اگر آنکھ میں شرمندگی ہے، اگر روح میں واپسی کی طلب ہے، تو سمجھ لیجئے کہ اللہ تعالیٰ نے آپ کے لیے دروازہ کھول دیا ہے۔ سامعین کرام، اللہ تعالیٰ کی رحمت کا ایک عظیم پہلو یہ ہے کہ وہ اپنے بندوں کو بار بار اپنی طرف رجوع کرنے اور توبہ کرنے کی دعوت دیتا ہے۔ قرآن کریم میں اللہ سبحانہ وتعالی توبہ کے حکم کے ساتھ ساتھ یہ خوشخبری بھی سناتا ہے کہ وہ اپنے بندوں کی توبہ قبول فرماتا ہے۔ ارشاد خداوندی ہے وَهُوَ الَّذِي يَقْبَلُ التَّوْبَةَ عَنْ عِبَادِهِ وَيَعْفُو عَنِ السَّيِّئَاتِ، وہی ذات ہے جو اپنے بندوں کی توبہ قبول کرتی ہے اور ان کی برائیوں کو معاف فرما دیتی ہے۔ ذرا اس آیت کے الفاظ پر غور کیجئے کہ صرف یہ نہیں کہا گیا کہ اللہ تعالیٰ توبہ قبول کرتا ہے، بلکہ ارشاد خداوندی ہے وَهُوَ الَّذِي يَقْبَلُ التَّوْبَةَ عَنْ عِبَادِهِ، وہ اسلوب کلام کے ذریعے بندے کے دل میں یہ بات راسخ کی جا رہی ہے کہ توبہ قبول کرنے والی اصل ذات صرف اللہ ہے، کوئی اور نہیں، کوئی طاقت نہیں، کوئی وسیلہ نہیں۔ جب بندہ گناہوں کے بوجھ تلے دب جاتا ہے، تو اس کے لیے نجات کا دروازہ صرف اللہ تعالیٰ کی رحمت ہی ہوتی ہے۔ اللہ تعالیٰ گویا اپنے بندے کو پکار رہا ہے، اگر تم اپنے رب کو پہچاننا چاہتے ہو تو یہ جان لو کہ وہ وہی رب ہے جو توبہ قبول کرتا ہے، خطاؤں کو معاف کرتا ہے اور گناہوں پر پردہ ڈال دیتا ہے۔ بندہ کہتا ہے میرے رب میں تیری طرف پلٹ آیا ہوں، اللہ تعالیٰ فرماتا ہے میں نے تمہاری توبہ قبول کر لی ہے۔ کتنی عظیم خوشخبری ہے سامعین کرام کہ رب کریم بندے کو معافی نہیں کرتا بلکہ اس پر اپنی رحمتوں کے دروازے بھی کھول دیتا ہے۔ اس لیے قرآن میں فرمایا وَمَنْ يَعْمَلْ سُوءًا أَوْ يَظْلِمْ نَفْسَهُ ثُمَّ يَسْتَغْفِرِ اللَّهِ يَجِدِ اللَّهَ غَفُورًا رَحِيمًا، جو شخص کوئی برائی کر بیٹھے یا اپنی جان پر ظلم کر لے پھر اللہ سے بخشش مانگے، تو وہ اللہ کو بہت بخشنے والا اور نہایت رحم کرنے والا پائے گا۔ سامعین کرام، یہاں تک کہ قرآن منافقین کے بارے میں بھی دروازہ بند نہیں کرتا۔ ارشاد خداوندی ہے ان المنافقین فی الدرک الاسفل من النار، یقینا منافق جہنم کے سب سے نچلے درجے میں ہوں گے، لیکن اسی کے ساتھ فوراً یہ بھی فرمایا الا الذین تابوا واصلحوا واعتصموا باللہ واخلصوا دینہم للہ، مگر وہ لوگ جو توبہ کر لیں، اپنی اصلاح کر لیں، اللہ کو مضبوطی سے تھام لیں اور اپنے دین کو خالص اللہ کے لیے کر لیں۔ پھر فرمایا فَأُولَئِكَ مَعَ الْمُؤْمِنِينَ، ایسے لوگ مومنوں کے ساتھ ہوں گے۔ یعنی جو شخص نفاق جیسے خطرناک گناہ میں مبتلا ہو، اگر سچے دل سے توبہ کر لے تو اللہ تعالیٰ اسے بھی اپنے مقبول بندوں میں شامل فرما لیتا ہے۔ تو اس طرح سامعین کرام، ہر دھمکی میں، ہر وعید میں ایک رحمت کا دروازہ بھی کھلا رہتا ہے۔ اللہ تعالیٰ اہل ایمان کو بار بار پکارتا ہے یا ایوہ الذین آمنوا توبوا الی اللہ توبتا نصوحا، اے ایمان والو اللہ کے حضور سچی اور خالص توبہ کرو۔ پھر اس توبہ کا انعام بھی بیان فرمایا عسى ربكم ان يكفر عنكم سيئاتكم ويدخلكم جنات تجري من تحتها الانهار امید ہے تمہارا رب تمہاری برائیاں مٹا دے گا۔

0: कान बांधा हो, किसी का हक मारा हो, तो उस हक को वापस करना भी जरूरी है। इसीलिए अहले इल्म फरमाते हैं, अल्लाह ताला के हुकूक तो उसकी रहमत से माफ हो सकते हैं, लेकिन बंदों के हुकूक उस वक्त तक माफ नहीं होते जब तक हकदार खुद माफ न कर दे। लिहाजा जिस शख्स के जिम्मे किसी इंसान का हक है, उसे चाहिए कि दुनिया ही में उस हक को अदा कर दे, माफी मांग ले, सुलह कर ले और अपने मामलात दुरुस्त कर ले, क्योंकि क़यामत के दिन न दिरहम होंगे न दीनार होंगे न माल दौलत काम आएगी। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जिस शख्स ने किसी पर जुल्म किया होगा उसकी नेकियां मजलूम को दे दी जाएंगी, और अगर नेकियां ख़त्म हो जाएं तो मजलूम के गुनाह जालिम पर डाल दिए जाएंगे, फिर उसे जहन्नम में फेंक दिया जाएगा। सामने किराम, अभी भी मौका है, तौबा का दरवाज़ा खुला है, ज़िंदगी बाकी है, इसलिए अपने रब से भी ताल्लुक दुरुस्त कीजिए और बंदों के हुकूक भी अदा कीजिए। याद रखिए, ये दुनिया चंद दिनों की ज़िंदगी है। अक्लमंद वो है जो इस मुख्तसर ज़िंदगी के बदले हमेशा की ज़िंदगी को हासिल करे। इतनी अजीब बात होगी कि कोई इंसान चंद रोज़ फ़ायदे, चंद लम्हों की ख्वाहिश या थोड़े से दुनियावी नफ़ा के खातिर ऐसी जन्नत को खो दे जिसका कोई इख्तिताम नहीं, ऐसी नेमतों को छोड़ दे जो कभी ख़त्म नहीं होंगी, और ऐसी अबदी कामयाबी को कुर्बान कर दे जो हमेशा बाकी रहने वाली है। ये तो किसी कम अकल ताजर का सौदा होगा। दानिशमंद इंसान हमेशा नफ़ा नुकसान को देखकर फैसला करता है, और सबसे बड़ा नफ़ा अल्लाह की रज़ा और आखिरत की कामयाबी है। समीन इकराम, दीन इस्लाम की एक बड़ी खूबसूरती ये है कि उसने इंसान को न सिर्फ उम्मीद सिखाई है, न सिर्फ खौफ, बल्कि दोनों के दरमियान एतदाल का रास्ता सिखाया है। मोमिन अल्लाह की रहमत से मायूस होता है और न अपने आमाल पर इतना मुतमईन होता है कि अल्लाह की पकड़ को भूल जाए। यही वजह है कि उलमाए सलफ हमेशा इस बात की तालीम देते थे कि बंदे के दिल में खौफ भी हो और उम्मीद भी। इस मौजू पर एक नहायत खूबसूरत वाक़ा ताबई याला बिन ज़ियाद रहमहुल्लाह का मिलता है, जिसे इमाम बुखारी रहमहुल्लाह ने अपनी सही में तालीकन नकल किया है। याला बिन ज़ियाद लोगों को वाज़ो नसीहत किया करते थे। कभी वो लोगों को अल्लाह के अजाब से डराते और गुनाहों के अंजाम से आगाह करते। एक मरतबा किसी शख्स ने उनसे कहा, आप लोगों को इतना डराते हैं, क्या आप उन्हें अल्लाह की रहमत से मायूस करना चाहते हैं? याला बिन ज़ियाद रहमहुल्लाह ने नहायत हिकमत भरा जवाब दिया, फरमाया, क्या मैं लोगों को अल्लाह की रहमत से मायूस कर सकता हूँ, जबकि अल्लाह खुद फरमा रहा है, या इबादी अल्लज़ीन असरफू अला अन्फुसिहिम ला तक़नतू मिन रहमतिल्लाह, ए मेरे वो बंदो जिन्होंने अपनी जानों पर ज्यादती की है, अल्लाह की रहमत से मायूस न हो। फिर फरमाया, लेकिन उसे अल्लाह ने यह भी फरमाया है ना कि गुनाहों में हद से बढ़ जाने वाले और नाफरमानी करने वाले अगर तौबा न करे तो उनके लिए आग है। यानी दीन सिर्फ उम्मीद का नाम नहीं और सिर्फ खौफ का नाम भी नहीं। कुछ लोग चाहते हैं कि उन्हें जन्नत की बिशारतें सुनाई जाएं, लेकिन अपने आमाल की इस्लाह की तरफ तवज्जो न दी जाए। हालांकि अल्लाह ताला ने अपने नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को दो हैसियतों के साथ भेजा, बशीर भी और नज़ीर भी, इताअत गुजारों के लिए जन्नत की खुशखबरी और नाफरमानों के लिए जहन्नम की तंबीह। लिहाजा एतदाल ज़रूरी है। समीन इकराम, जिस तरह अल्लाह ताला ने गुनाहगारों के लिए तौबा का दरवाज़ा खोला है, उसी तरह उसने जहन्नम की वाइद भी सुनाई है ताकि इंसान गफलत में न पड़ जाए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसने इखलास के साथ ला इलाहा इल्लल्लाह कहा, एक न एक दिन ये कलिमा उसे फ़ायदा देगा। लेकिन उसका यह मतलब नहीं कि इंसान गुनाहों पर इसरार करता रहे, बल्कि मोमिन को तौबा करते रहना चाहिए, अल्लाह की तरफ रुजू करते रहना चाहिए। अब सवाल ये है कि क्या सगीरा गुनाहों और कबीरा गुनाहों की तौबा एक जैसी है? उलमा फरमाते हैं कि सगीरा गुनाहों के कफ़ारे अल्लाह ताला ने रोज़मर्रा इबादात में रख दिए हैं। पांच वक्त की नमाजें, जुमे से जुम्मा तक की इबादत, रमज़ान से रमज़ान तक के आमाल, ये बहुत से छोटे गुनाहों का कफ़ारा बन जाते हैं। लेकिन कबीरा गुनाह खुसूसी तौबा का तकाज़ा करते हैं। अगर किसी शख्स ने बड़ा गुनाह किया है तो उसे सच्चे दिल से अल्लाह के सामने तौबा करनी होगी, नदामत इख्तियार करनी होगी, गुनाह छोड़ना होगा। اور اگر کوئی شخص کبیرہ گناہ کے ساتھ دنیا سے چلا جائے اور توبہ نہ کر سکے تو اس کا معاملہ اللہ تعالیٰ کے سپرد ہے۔ اب اگر کوئی یہ کہے کہ اگر کسی انسان نے بہت زیادہ گناہ کیے ہوں، بے شمار معاصی میں مبتلا رہا ہو، تو کیا اسے ہر گناہ کے لیے الگ الگ توبہ کرنی ہوگی؟ تو یہاں اہل علم فرماتے ہیں کہ اصل چیز یہ ہے کہ بندہ اللہ تعالیٰ کے سامنے اپنے گناہوں سے سچی توبہ کرے، اپنے رب کی نافرمانی پر نادم ہو اور آئندہ گناہ نہ کرنے کا پختہ ارادہ کرے۔ اللہ تعالیٰ نے فرمایا توبوا الی اللہ توبۃ نصوحا، اللہ تعالیٰ کی طرف سچی توبہ کرو۔ تو جب بندہ سچے دل سے پلٹ آتا ہے تو اللہ تعالیٰ اپنے وعدے کے مطابق اسے بخش دیتا ہے۔ البتہ ایک مسئلہ ایسا ہے جسے قرآن نے نہایت واضح انداز میں بیان کر دیا ہے، اور وہ ہے شرک۔ اللہ تعالیٰ فرماتا ہے بلا شبہ اللہ تعالیٰ اس بات کو معاف نہیں کرتا کہ اس کے ساتھ شرک کیا جائے، یعنی اگر کوئی شخص شرک کی حالت میں مر جائے اور توبہ نہ کرے تو اس کے لیے مغفرت نہیں، لیکن اگر وہ دنیا میں توبہ کر لے، اسلام قبول کر لے اور اللہ کی طرف رجوع کر لے تو اللہ تعالیٰ اس کے شرک کو بھی معاف فرما دیتا ہے۔ تو سامعین کرام، اس لیے قرآن نے گناہگاروں کے لیے امید کا دروازہ کھلا رکھا ہے، فرمایا ان اللہ یغفر الذنوب جميعا، بے شک اللہ تمام گناہوں کو معاف فرما دیتا ہے۔ اسی طرح ایک موقع پر رسول اللہ صلی اللہ علیہ وسلم جبل حرا پر تھے اور آپ کے ساتھ ابوبکر، عمر، عثمان، علی، طلحہ اور زبیر رضی اللہ عنہم موجود تھے۔ پہاڑ ہلنے لگا تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا اثبت حراء انما علیك نبی او صدیق او شہید، اے حراء ثابت رہ، تیرے اوپر ایک نبی، ایک صدیق اور شہید موجود ہیں۔ یہ بشارتیں سننے کے باوجود ان حضرات نے کبھی غرور نہیں کیا، کبھی اللہ کی نافرمانی کو معمولی نہ سمجھا، بلکہ وہ اس مقام کو برقرار رکھنے کی کوشش کرتے رہے۔ سامعین کرام، یہی اصل سبق ہے۔ اگر اللہ تعالیٰ نے ہمیں کوئی نیکی عطا کی ہے، عبادت کی توفیق دی ہے، دین کی خدمت کا موقع دیا ہے، تو ہمیں اس نعمت کی حفاظت کرنی چاہیے، اور اگر کبھی لغزش ہو جائے، اگر کبھی قدم پھسل جائے، اگر کبھی گناہ سرزد ہو جائے تو فوراً اللہ کی طرف رجوع کرنا چاہیے۔ فرمایا یعنی تمام گناہ، الذنوب، پھر فرمایا جميعا یعنی سب کے سب، اور پھر اس پر مزید تاکید کے لیے فرمایا ان اللہ، بے شک اللہ، گویا تاکید پر تاکید کی گئی ہے تاکہ کوئی شخص یہ نہ سمجھے کہ شاید اس کے گناہ اتنے بڑے ہیں کہ انہیں معاف نہیں کیا جا سکتا۔ اللہ تعالیٰ گویا بندے سے فرما رہا ہے تمہارے گناہ کتنے ہی بڑے کیوں نہ ہوں، اگر تم سچے دل سے میری طرف پلٹ آؤ تو میری رحمت ان سب سے بڑی ہے۔ سامعین کرام، تو اس سے بڑھ کر امید کی بات اور کیا ہو سکتی ہے؟ اس سے بڑھ کر اللہ کی رحمت کا اعلان اور کیا ہو سکتا ہے؟ لہذا ایک طرف اللہ کے عذاب سے ڈریں، دوسری طرف اس کی رحمت سے امید رکھیں، اور زندگی بھر اسی خوف و امید کے درمیان اپنے رب کی طرف سفر جاری رکھیں۔ اللہ تعالیٰ ہمارے تمام گناہوں کو معاف فرمائے، ہماری کوتاہیوں سے درگزر فرمائے، ہمیں دنیا و آخرت کی کامیابی عطا فرمائے۔ آمین یا رب العالمین۔ پروگرام تفہیم القرآن کے آج کے اس حلقے سے ساؤنڈ ڈیزائنر شکیب احمد اور مجھے طلحہ اشرف الزمان کو آئندہ ملاقات تک کے لیے دیجیے اجازت۔ فی امان اللہ۔
1: آپ نے سنا ہمیں آن ایئر، ناؤ فالو اس آن فیس بک اینڈ انسٹاگرام ایٹ FM 107 قطر۔ دل سے دیسی۔
2: صحت کی بات ہو تو اعتماد چاہیے ماہرین کی رائے پر، ماہرین کی رائے پر۔ لیجیے، حاضر ہے آپ کے لیے پروگرام ہیلتھ گائیڈ، ہیلتھ گائیڈ، جہاں آپ کے سوالات کے ملیں گے مستند جوابات۔ اسپیشلسٹ اور کنسلٹنٹ ڈاکٹرز کریں گے رہنمائی، بیماریوں کی پہچان سے لے کر علاج اور احتیاط تک، علاج اور احتیاط تک۔ سنیے ہر وینسڈے بدھ کی رات 8 بجے ہیلتھ گائیڈ ڈاکٹر فوزیہ شفیق کے ساتھ، اونلی آن FM 107۔ دل سے دیسی، دل سے دیسی۔ یاد رکھیے، صحت ہی ہے سب سے بڑی دولت۔
3: دوستوں، آپ کا ٹرین سے متعلق ٹریفک سائنز اور سگنلز کا خیال رکھنا آپ کی پبلک سیفٹی اور ٹریفک رولز کی پابندی دکھاتا ہے۔ ہمیشہ ہوشیار رہیں اور ان تدابیر پر عمل کر کے سب کی حفاظت کو یقینی بنائیں۔ آئیے کچھ ضروری احتیاط جانتے ہیں۔ کیپ کراسنگ کلیئر، ٹریم کے کراس ہونے والی جگہ کو ہمیشہ خالی رکھیں۔ इसे ब्लॉक करना मुसाफिर के लिए खतरा पैदा करता है और सर्विस में रुकावट बन सकता है।